0: होल सेल तर ला सके। द देना इलावा एबी ट्रेडर्स ना डोसा कोला कोल्ड ड्रिंक और स्वीट सामान हम होल सेल रेट तर ला सके। प्रोप्राइटर कारी अब्दुल्ला रबते नंबर दे 0342-098-1857 और बल नंबर दे 0309-5029-246। कप शप पे नुम याद सताए डबाइये सुर दे और कारिये स्पिन दे कप शप पे।
1: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कमकी बची सासो द हर किस्म मरज इलाज कवलेशी लग शुगर ब्लड प्रेशर अरपुनिसा ला दर्द सर दर्द द विख्तो बेवख्त स्पिनी दिल वर्जे दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुन कम चिप डागदी औ आग मरजुन कम चिपटती दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा प दरमान होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दगा रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब प जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोरो बजो पूरी कीगी तासो बिल्कुल रात तले शे यो बेहतरीन इलाज यो कामयाब इलाज आगा तासो डॉक्टर निजामुद्दीन जलाल से अखपला ओपीडी द हफ्ते रुम्बने सलोर रज कवि पीर मंगल बद औ जुमरात दगाशाने ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते आखिर ने द्रेव रज कवि जुमा हफ्ता औ इतवार नो पते याद साथ दरमान होम्योपैथिक सेंटर जैल मोड़ बटग्राम नूर मालूमातु दपारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0334-3-3-9 पते याद साथ है दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम।
2: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدي جمله امراض بلډ پریشر شوګر دما ارکن نسا بواسیر خونی بادی نواسیر انزائیٹی ٹینشن ڈپریشن سٹریس د سرمنی مرزونا د نارینو او زنانو پټ مرزونا د گردے کانے د تریخی کانے یا د نور یو شمیر مسلو سره مخ یې، نو د هر میاشتی لومبی تاریخ نه تر شلم تاریخ پوری نیو جرمن هومیوپاتیک سنٹر میدان تا ځان را رسولی شي. پته یاد ساته نیو جرمن هومیوپاتیک میڈیکل سنٹر نو نادرا دفتر سره نږدې گٹ موڑ میدان بٹگرام د رابطی شمیره دا 0311-84-33-878

जी ग्रहण अर्जुन को तस्वेरे रेडियो अमन एफएम अटसीशरीय 4 बटा ग्राम प्रोग्राम देजिमगे दिन औ दुनिया प्रोग्राम तस्वीर विनतर 2 बजे पूरी पर रेडियो अमन एफएम अटसीशरीय 4 बटा ग्राम बांदी औरे प्रोग्राम की तस्वीर ते 0309711899 टेलीफोन कॉल से 8583 बनी मैसेज डाली गेली छे रेडियो अमन न्यूज नेटवर्क बटा ग्राम दजिमगे फेसबुक पेज दे कमेंट पे लारे हम तव द सवालत तपुसमना कॉल से जी دی اللہ پاک بارک جی منگ لکم عقائد ساتل دی پاگی کی وقیدہ داو مدا چی اللہ رب العزت بارک یو حدیث پاک کی راضی چی ویتو السماء بی یمینی ہی اللہ رب العزت پا اخپل خیلہ سر چی دے دا زمک آسمانو نادار سبرا ٹول کی لکا سنگا چی یو انسان سار مالی را پاسی او اغیو کمبل یا بستر مستر هغه په ځان باندې چولی هغه داسې را ټوله کړي او سایډ ته یې غورځي هغه ته هېڅ تکلیف نه دغه شانې به الله ربالعزت دا ټوله دنیا او دا هر څه چې دي دا به الله ربالعزت

0: ट्रेडर्स यूनाइटेड मार्केट गली नंबर 3 बटग्राम ना और द कप शॉप पे होल सेल तर ला सके। द देना अलावा एबी ट्रेडर्स ना डोसा कोला कोल्ड ड्रिंक और स्वीट सामान हम होल सेल रेट तर ला सके। प्रोप्राइटर कारी अब्दुल्ला रबते नंबर दे 0342-098-1857 और बल नंबर दे 0309-5029-246। कप शप पे नुम्याद साते डबाई सुर दे और कार्ये स्पिन दे कप शप पे।
1: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कमकी बची सासो द हर किस्म मरज इलाज कवलैशी लग शुगर ब्लड प्रेशर अरक उन्निसा ला दर्द सर दर्द द विख्तो बेवख्त स्पिनी दिल वर्जे दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुन कम चिप डाग दी औ आग मरजुन कम चिपट्टी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा प दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दगा रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब प जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोरो बजो पूरी कीगी आसो बिल्कुल रात तले शे यो बेहतरीन इलाज यो कामयाब इलाज आगा तासो डॉक्टर निजामुद्दीन जलाल से अखपला ओपीडी द हफ्ते रुम्बने सलोर रज कवि पीर मंगल बद औ जुमरात दगाशानी ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते अखिर ने द्रेव रज कवि जुमा हफ्ता औ इतवार नौ पते याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम ताबी तक कबूली शे 0331-47-48-317-0।
2: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدې جمله دما ارکن نسا بواسیر خونی بادی نواسیر انزائیٹی ٹینشن یا د نور یو شمیر مسلو سمخ یه نو د هر میاشتی لومبی تاریخ نه تر شلم تاریخ پوری نیو جرمن هومیوپاتیک سنٹر میدان تا ځان را رسولی شه. پتا یاد ساته نیو جرمن هومیوپاتیک میڈیکل سنٹر نوی نادرا دفتر سره نزدی گٹ مول میدان بٹگرام. د رابطی شمیره دا 0311-84-33-878.